कार्यक्रममा प्रथम नितिन रेकवानी रचना, गायक कलाकार आशा भोसले, सुदेश भोसले अनि सपना अवस्थीना स्वरमा सम्भाळिए कम्पनी फिल्मनु आ गीत, सङ्गीत सन्दीप चौटानु।